हामी आकाशवाणीको नेपाली प्रसारण सेवा केन्द्रबाट बोलिरहेछौँ। श्रोताहरू अब प्रस्तुत गर्न लागिरहेछौँ लोक तथा आधुनिक गीत। प्रथममा सुनहोस् लोकगीत सुचिता सिंह लोहारको स्वरमा।

0: श्रोताले सुन्नुभयो पवन नामदुङको स्वरमा आधुनिक गीत। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार दिपेन्द्र प्रधानबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बात कार्यक्रममा आज कारगिल विजय दिवसको अवसरमा वीर सैनिकहरूको असाधारण वीरताले प्रत्येक भारतीयलाई गर्वले भरिपूर्ण बनाएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले रक्षा निर्यात, राजनैतिक सहयोग र मित्र राष्ट्रहरूसितको सम्बन्धमा निरन्तर नयाँ उचाइ प्राप्त गरिरहेको बताउनु भएको छ। आज देशभरि कारगिल विजय दिवस मनाइँदैछ। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई कालो सागर पार गर्ने जहाजहरूमा रोजगार स्वीकृति गर्न अघि सुरक्षा जोखिमहरूको पूर्ण मूल्याङ्कन गर्न आग्रह गरेको छ। मौसम विभागले आज मध्य महाराष्ट्र र उडिसामा अत्याधिक भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ।

0: अब समाचार विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले रक्षा निर्यात राजनैतिक सहयोग र मित्र राष्ट्रहरूसितको सम्बन्धमा निरन्तर नयाँ उचाइ प्राप्त गरिरहेको बताउनु भएको छ। आज आकाशवाणीमा आयोजित मन की बात कार्यक्रममा बोल्नुहुँदै कारगिल विजय दिवसको वीर सैनिकहरूलाई स्मरण गर्दै उहाँले यो दिनले नागरिकहरूलाई हाम्रा वीर सैनिकहरूको असाधारण वीरताको सम्झना गराउँछ र प्रत्येक भारतीयलाई गर्वले भरिपूर्ण बनाउँछ भनी बताउनुभयो। मातृभूमिको रक्षा गर्दै आफ्नो जीवन बलिदान दिने सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै श्री मोदीले जनतालाई सुरक्षित सक्षम र आत्मनिर्भर भारत निर्माण गर्ने प्रतिज्ञा गर्न आग्रह गर्नुभयो।
1: आज कारगिल विजय दिवस है। ये दिन हमें गर्व से भर देता है। ये दिन हमें अपने वीर जवानों के अद्भुत साहस की याद दिलाता है। कारगिल की ऊंची ऊंची चोटियां, कठिन मौसम, दुश्मन की चुनौती, हर परिस्थिति हमारे सैनिकों के सामने थी, लेकिन उनका हौसला हर चुनौती से बड़ा था। उन्होंने मां भारती की रक्षा के लिए अपना सर्वस्व अर्पित कर दिया। आज कारगिल विजय दिवस पर मैं सभी वीर शहीदों और वीर सैनिकों को श्रद्धापूर्वक नमन करता हूँ।
0: श्री मोदीले यस वर्ष एक विशेष शौर्य विजय यात्रा आयोजना गरिएको जुन गत 14 जुलाईमा दिल्लीको राष्ट्रिय समर स्मारकबाट सुरु भएको बताउनुभयो। यो मोटरसाइकल र्यालीले द्रासमा रहेको कारगिल युद्ध स्मारकसम्म यात्रा गर्नेछ भनी प्रधानमन्त्रीले बताउनुभयो। यसको सन्देश हो वान राइड वान नेसन वान सल्युट। श्री मोदीले भन्नुभयो कि यो यात्राले हामीलाई याद दिलाउँछ कि देशको लागि गरिएको बलिदान कहिल्यै बिर्सने छैनौ। प्रधानमन्त्रीले भारतले आफ्नो प्राविधिक क्षमताहरूलाई निरन्तर बढाइरहेको बताउनुभयो। उहाँले हालै भारतीय नौसेनामा समावेश गरिएको युद्धपोत महेन्द्र गिरीको बारेमा बोल्नुहुँदै भन्नुभयो, यो पूर्ण रूपमा भारतभित्रै निर्माण गरिएको थियो। यसका 75% सामग्रीहरू स्वदेशी छन्। प्रधानमन्त्रीले यसलाई आत्मनिर्भर भारतको बढ्दो शक्तिको प्रतीकको रूपमा वर्णन गर्नुभयो। उहाँले लामो दूरीको पिनाका रकेट र कुश मिजाइलको सफल परीक्षणमा प्रसन्नता व्यक्त गर्नुभयो। श्री मोदीले यी सफलताहरूको श्रेय भारतीय वैज्ञानिक र अभियन्ताहरूका सामूहिक उपलब्धिलाई दिनुभयो। उहाँले भारतको रक्षा उपकरण र प्रविधिमा विश्व समुदायको बढ्दो विश्वासप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले उल्लेख गर्नुभयो कि गत आइतबार विक्रम एकको सफल प्रक्षेपणले प्रत्येक भारतीयलाई गर्वले भरिदियो। उहाँले उल्लेख गर्नुभयो कि यो निजी क्षेत्रद्वारा विकसित भारतको पहिलो रकेट हो। श्री मोदीले युवा आविष्कारकहरूको असाधारण सिप, जोश र दृढताको प्रशंसा गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो कि भारतको अन्तरिक्ष क्षेत्र लामो समयदेखि निजी क्षेत्रको लागि बन्द थियो, जसले गर्दा युवा प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्नबाट रोकेको थियो। उहाँले अझ भन्नुभयो, सरकारले अब अन्तरिक्ष क्षेत्र निजी उद्यमहरूका लागि खोलेको छ र विश्वले परिणामहरू देखिरहेको छ। क्याच द रेन अभियानको बारेमा बोल्नुहुँदै प्रधानमन्त्रीले यो विशेष राष्ट्रव्यापी पहल 4 जुलाईदेखि चलिरहेको बताउनुभयो। यसले वर्षाको पानी सङ्कलन, भूजल पुनर्भरण र जलस्रोत र बगैँचाको पुनरुत्थानलाई नयाँ गति प्रदान गरिरहेको छ। श्री मोदीले यस अभियानमा गाउँ र सहरदेखि पञ्चायत र सामाजिक संस्थाहरूको उल्लेखनीय सहभागितामा सन्तुष्टि व्यक्त गर्नुभयो।
1: कैच द रेन का सन्देश बहुत सीधा है। जब बारिश गिरे पानी को वहीं सहेजिए। इसलिए 4 जुलाई से देश भर में एक विशेष अभियान भी चलाया जा रहा है। इसके तहत बारिश के पानी के संचयन, ग्राउंड वाटर रिचार्ज, पुराने जल स्रोतों के पुनर्जीवन और वृक्षारोपण को नई गति दी जा रही। मुझे बहुत खुशी है कि गांव हो या शहर, पंचायतें हो या सामाजिक संस्थाएं, हर जगह लोगों ने बढ़ चढ़कर भागीदारी की है।
0: प्रधानमन्त्रीले मध्य प्रदेशको सिधी जिल्लामा लगभग 1500 पोखरीहरू निर्माण गरिएको उल्लेख गर्नुभयो। मध्य प्रदेशको नरसिंहपुरमा अमृत सरोवरहरू पुनरुत्थान गरिएको छ र महाराष्ट्रको नासिकमा असंख्य जलस्रोतहरू विकास गरिएको छ। आन्ध्र प्रदेशको नन्दलायमा सबै ग्राम पञ्चायतहरूले अभियानमा भाग लिइरहेका छन् र पुराना पोखरीहरू फेरि कार्यात्मक बनाएका छन्। श्री मोदीले भन्नुभयो, अभियानले छत्तीसगढको कोरबा, ओडिसाको भुवनेश्वर र आन्ध्र प्रदेशको विजयनगरममा पनि उत्साहजनक परिणामहरू दिएको छ। उहाँले नागरिकहरूलाई आफ्नो वरिपरि रहेका पोखरी अनि कुवाहरूको जिम्मेवारी लिन आग्रह गर्नुभयो, जसद्वारा पानीको प्रत्येक थोपा संरक्षण गर्न सकियोस्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।

आज देशभरि कारगिल विजय दिवस मनाइँदैछ। यो दिवस 26 जुलाई 1999 को कारगिल युद्धमा भारतीय सेनाको पाकिस्तान विरुद्ध जीतको सम्मान अनि देशको रक्षा गर्दा वीरगति प्राप्त गरेका सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न मनाइन्छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, गृहमन्त्री अमित शाह अनि लोकसभा अध्यक्ष ओम बिरलाले कारगिल विजय दिवसको अवसरमा मातृभूमिको लागि आफ्नो जीवन बलिदान गर्ने वीर सैनिकहरूलाई श्रद्धाञ्जली दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै राष्ट्रपतिले सैनिकहरूको अद्वितीय वीरता, अटुट संकल्प र देशभक्तिले भारतीय सशस्त्र बलको उत्कृष्ट परम्पराको उदाहरण दिएको बताउनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभयो, राष्ट्र वीर सैनिकहरूलाई नमन गर्दछ जसको असाधारण साहस, अटुट संकल्प र सर्वोच्च बलिदानले कारगिल युद्धमा भारतको ऐतिहासिक विजय सम्भव बन्यो। सामाजिक सञ्जाल पोस्टमा श्री शाहले भन्नुभयो, यो दिवस भारतीय सेनाको अदम्य शौर्य अनि असाधारण वीरताको प्रतीक हो। श्री बिरलाले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै कारगिल युद्ध भारतीय सेनाको इतिहासको स्वर्णिम अध्याय रहेको बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले 27 कारगिल विजय दिवसको अवसरमा आज लद्दाखको द्रासमा रहेको कारगिल युद्ध स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। कार्यक्रममा शहीदहरूका परिवारका सदस्यहरू पनि उपस्थित थिए। श्री सिंहले कारगिल युद्ध भारतका लागि सैन्य र कूटनीतिक विजय मात्र नभएर विश्वले भारतीय सैनिकहरूको अदम्य साहस र वीरता देखेको निर्णायक क्षण पनि रहेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय मन्त्री सर्वानन्द सोनोवालबाट आसामको बाढीको अवस्थाबारे जानकारी लिनुभएको छ। श्री सोनोवाल यस समय बाढी प्रभावित क्षेत्रको भ्रमणमा हुनुहुन्छ। उहाँले भन्नुभयो, प्रधानमन्त्री मोदीले आसामलाई सधैँ विशेष महत्व दिनुभएको छ। श्री सोनोवालले भन्नुभयो, एउटा अन्तर मन्त्रालयीय टोली पनि राज्यको भ्रमणमा रहेको छ। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई ब्ल्याक सी अर्थात कालो सागर पार गर्ने जहाजहरूमा रोजगार स्वीकार गर्नु अघि सुरक्षा जोखिमहरूको पूर्ण मूल्याङ्कन गर्न आग्रह गर्दै एक परामर्श जारी गरेको छ। परामर्शले यस्तो रोजगार चयन गर्दा अत्याधिक सावधानी अपनाउनु पर्ने आवश्यकतालाई जोड दिएको छ। जारी द्वन्द्वको कारण कालो सागर र वरिपरिका समुद्री क्षेत्रहरूमा सुरक्षा अवस्था अत्याधिक अस्थिर छ। यी जल क्षेत्रहरू पार गर्ने जहाजहरूले मिसाइल र ड्रोन आक्रमणहरू सहित गम्भीर सुरक्षा जोखिमहरूको सामना गर्छन्। जम्मू श्रीनगर राष्ट्रिय राजमार्गमा पहिरोपछि यातायात पुनर्स्थापित भएपछि 4,474 तीर्थयात्रीहरूको समूह आज बिहानै जम्मू आधार शिविरबाट बालताल आधार शिविरको लागि अमरनाथ यात्रा गर्न प्रस्थान गरेको छ। मौसम विभागले आज मध्य महाराष्ट्र र उडिसामा अत्याधिक भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। छत्तिसगढ गुजरात कोंकण र गोवामा आगामी 2-3 दिनमा मुसलधारे वर्षाको पूर्वानुमान गरिएको छ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बात कार्यक्रममा आज कारगिल विजय दिवसको अवसरमा वीर सैनिकहरूको असाधारण वीरताले प्रत्येक भारतीयलाई गर्वले भरिपूर्ण बनाएको बताउनु भएको छ। प्रधानमन्त्रीले भारतले रक्षा निर्यात, राजनैतिक सहयोग र मित्र राष्ट्रहरूसितको सम्बन्धमा निरन्तर नयाँ उचाइ प्राप्त गरिएको बताउनु भएको छ। आज देशभरि कारगिल विजय दिवस मनाइँदैछ। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई कालो सागर पार गर्ने जहाजहरूमा रोजगार स्वीकार गर्नु अघि सुरक्षा जोखिमहरूको पूर्ण मूल्याङ्कन गर्ने आग्रह गरेको छ। मौसम विभागले आज मध्य महाराष्ट्र र उडिसामा अत्याधिक भारी वर्षाका लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी पुनः 3:15 मा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो, अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कारगिल विजय दिवसमा देशका वीर सपूतहरूलाई स्मरण गर्दै भन्नुभएको छ, देशका लागि उनीहरूको बलिदानमा सबैलाई गर्व छ। आकाशवाणीबाट मन की बात कार्यक्रममा श्री मोदीले रक्षा उत्पादन र अन्तरिक्ष क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन भारतीय वैज्ञानिक र अभियन्ताहरूको सामूहिक प्रयासको प्रशंसा गर्नुभयो। दार्जीलिङको बतासे स्थित ऐतिहासिक वार मेमोरियलमा 27 कारगिल विजय दिवस पालन गरिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भोलि सिलगढी स्थित वर्धमान रोड फ्लाइओभरको उद्घाटन गर्नुहुनेछ। साहित्यकार डाक्टर जस योन्जन प्यासीको साहित्यिक कर्ममा आधारित मूल्याङ्कन कृति एउटा खुल्ला किताब कीर्ति कीर्ति वृत्तमा जस योन्जन प्यासी पुस्तकको आज लोकार्पण गरिएको छ र सन्त रोबर्ट्स स्कूल दार्जीलिङका भूतपूर्व शिक्षक अनि नेपाली संगीतका अभूतपूर्व संगीतकार दीप वाइवाको आज निधन भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, भारतले रक्षा निर्यात, राजनीतिक सहयोग र मित्र देशहरूको मामिलामा लगातार नयाँ उचाइहरू छोइरहेको छ। आकाशवाणीबाट आफ्नो मन की बात कार्यक्रममा कारगिल विजय दिवसका बहादुर सैनिकहरूलाई स्मरण गर्दै श्री मोदीले भन्नुभयो, यो दिनले देशवासीहरूलाई हाम्रा बहादुर सैनिकहरूको असाधारण शौर्यको सम्झना गराउँछ।
2: आज कारगिल विजय दिवस है। ये दिन हमें गर्व से भर देता है। ये दिन हमें अपने वीर जवानों के अद्भुत साहस की याद दिलाता है। कारगिल की ऊंची ऊंची चोटियां, कठिन मौसम, दुश्मन की चुनौती, हर परिस्थिति हमारे सैनिकों के सामने थी, लेकिन उनका हौसला हर चुनौती से बड़ा था। उन्होंने माँ भारती की रक्षा के लिए अपना सर्वस्व अर्पित कर दिया। आज कारगिल विजय दिवस पर मैं सभी वीर शहीदों और वीर सैनिकों श्रद्धापूर्वक नमन करता हूँ।
1: प्रधानमन्त्रीले भन्नुभयो, भारतले आफ्नो तकनिकी क्षमताहरू लगातार बढाइरहेको छ।
2: रक्षा उत्पादन हो, रक्षा निर्यात हो या मित्र देशों के साथ राजनीतिक सहयोग, भारत लगातार नई ऊंचाइयों की ओर बढ़ रहा है। इस महीने की शुरुआत में मैं इंडोनेशिया में था, जहां ब्रह्मोस और अस्त्र मिसाइलों के लिए एक बड़ा समझौता हुआ है। दुनिया का भरोसा भारत के रक्षा उपकरणों और तकनीक पर बढ़ रहा है। आइए इस कारगिल विजय दिवस पर हम अपने अमर शहीदों को नमन करें और एक सुरक्षित, सक्षम और आत्मनिर्भर भारत के निर्माण का अपना संकल्प और मजबूत करें।
1: प्रधानमन्त्रीले भन्नुभयो, गत आइतबार विक्रम वनको सफल प्रक्षेपणले हरेक भारतीयलाई गौरवान्वित गर्यो। उहाँले भन्नुभयो, यो भारतको निजी क्षेत्रको पहिलो रकेट हो। क्याच द रेन अभियानबारे प्रधानमन्त्रीले भन्नुभयो, 4 जुलाईदेखि यो विशेष राष्ट्रव्यापी अभियान सञ्चालन भइरहेको छ। यस अन्तर्गत वर्षाको जल संकलन, भूजल पुनर्भरण र जलाशय तथा बगैंचाहरूको जीर्णोद्धारले नयाँ गति लिइरहेको छ। प्रधानमन्त्रीले भन्नुभयो, केही दिन अघि ग्लास्गोमा शुरू भएको राष्ट्रमण्डल खेलहरूमा भाग लिने खेलाडीहरूलाई सम्पूर्ण देशले उत्साहवर्धन गरिरहेको छ। देशभरि 7 अगस्तमा राष्ट्रिय हतकर्घा दिवस मनाइनेछ। प्रधानमन्त्रीले भन्नुभयो, यो दिवस देशका बुनकरहरूको कौशल र सृजनशीलताको सम्मानको प्रतीक हो। श्री मोदीले त्रिपुराको चोङप्रेङ वाद्य यन्त्रबारे पनि उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले परम्परागत संगीतलाई लोकप्रिय बनाउने श्री देव वर्माको प्रयासको प्रशंसा गर्नुभयो। प्रधानमन्त्रीले 15 अगस्तमा मनाइने स्वतन्त्रता दिवसबारे भन्नुभयो, पछिल्ला केही वर्षहरूमा हर घर तिरंगा अभियानले सम्पूर्ण देशलाई एकजुट गरेको छ र यस वर्ष पनि यसलाई पूर्ण उत्साहका साथ अगाडि बढाउनु।

0: पर्नेछ। उहाँले फेरि एक पटक सबैलाई 15 अगस्त अघि माई गभ पोर्टलमा आफ्ना विचार र सुझावहरू साझा गर्नु आग्रह गर्नुभएको छ। राष्ट्रले आज कारगिल विजय दिवस मनाइरहेको छ। यस अवसरमा वर्ष 1999 कारगिल युद्धमा देशको लागि सर्वोच्च बलिदान दिने सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरिँदैछ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले कारगिल विजय दिवसमा मातृभूमिको लागि आफ्नो ज्यानको बलिदान दिने वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। पश्चिम बंगालका राज्यपाल आरएन रविले कारगिल विजय दिवसको अवसरमा देशका वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पित गर्दै भन्नुभयो, कारगिल युद्धमा अदम्य साहस र पराक्रमको परिचय दिने सैनिकहरूको बलिदानले राष्ट्रलाई सदैव प्रेरित गरिरहनेछ। दार्जीलिङमा पनि 27 कारगिल विजय दिवस श्रद्धा सम्मान र राष्ट्रिय गौरवका साथ पालन गरिएको छ। दार्जीलिङको बतासे स्थित ऐतिहासिक वार मेमोरियलमा आयोजित विशेष समारोहमा भारतीय सेनाका ब्रिगेडियर कमाण्डर, जिल्लापाल, आईएएस, पुलिस अधीक्षक, जीटीए प्रमुख सचिव, भारतीय सेनाका वरिष्ठ अधिकारीहरू, भूतपूर्व सैनिक, सेनाका जवानहरू, एनसीसी क्याडेटहरू तथा विभिन्न सरकारी एवं गैर सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित वरिष्ठ व्यक्तित्वहरूले शहीद स्मारकमा पुष्पगुच्छ अर्पण गर्दै शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। यस अवसरमा कारगिल युद्धमा वीरहरूले देखाएका अदम्य साहस, वीरता, समर्पण र बलिदानको स्मरण गर्दै शहीदहरूको योगदान राष्ट्रको लागि सदैव प्रेरणाको स्रोत रहने धारणा व्यक्त गरिएको थियो। मुख्यमन्त्री शुभेन्दु अधिकारी उत्तर बंगाल भ्रमणको क्रममा भोलि सिलगढी आउने कार्यक्रम रहेको छ। बागडोरा विमानस्थलबाट जलपाइगुडी जाने क्रममा उहाँले लामो समयदेखि प्रतीक्षित वर्धमान रोड फ्लाइओभरको उद्घाटन गर्नुहुनेछ। शहरको ट्राफिक जाम कम गर्ने उद्देश्यले निर्माण गरिएको यो महत्वपूर्ण पूर्वाधार परियोजना अब सञ्चालनमा आउने भएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। भारतीय नेपाली साहित्यका मूर्धन्य साहित्यकार डाक्टर जस योञ्जन प्यासीका साहित्यिक कर्ममा आधारित मूल्याङ्कन कृति एउटा खुल्ला किताब कीर्ति कीर्तिवृत्तमा जस योञ्जन प्यासी पुस्तकको लोकार्पण आज सम्पन्न भयो। सम्बोधन पब्लिकेशन सालुगुडा सिलगढीको प्रकाशनमा रहेको पुस्तक सिलगढीको देवकोटा संघमा लोकार्पण गरिएको हो। यसबारे अधिक जानकारी हाम्रा संवाददाताबाट सुन्नुहोस्।
1: पुस्तक लोकार्पण कार्यक्रमको अध्यक्षता साहित्य अकादमी पुरस्कार प्रापक वरिष्ठ स्रष्टा विन्द्या सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। कमल रेग्मीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण सम्बोधन पब्लिकेशनको तर्फबाट सूरज गुरुङले राखेका थिए। यस कार्यक्रममा सभाध्यक्ष वरिष्ठ साहित्यकार विन्द्या सुब्बा, विशिष्ट अतिथिहरू क्रमैले नेपालबाट आउनुभएका चन्द्र भण्डारी, असमबाट आउनुभएका समाजसेवी कृष्ण भुजेल, वरिष्ठ साहित्यकारहरू डाक्टर कृष्णराज घतानी, ज्ञानेन्द्र खतिवडा, जय क्याक्टस स्रष्टा, डाक्टर जस्योन्जन प्यासी, प्रकाशक सूरज गुरुङ, पुस्तकका सम्पादक लक्ष्मण दाहाल आदिको उपस्थिति रहेको थियो। कार्यक्रममा डाक्टर जस्योन्जन प्यासीद्वारा लिखित गीतहरू कलाकारहरूले प्रस्तुत गरेका थिए। कार्यक्रममा डाक्टर जसिन्जन प्यासीले आफ्नो सम्बोधन राख्नुहुँदै आज उहाँ अत्यन्तै खुसी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, म एउटा खुला किताब हुँ, मलाई जसरी पढ्दा हुन्छ। मेरो उद्देश्य केवल मानिसलाई माथि उठाउनु हो। यो पुस्तक पढेर म भित्रभित्रै रुएँ। उहाँले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनुभएको छ। आकाशवाणी खरसाङ समाचारको निम्ति दिव्यतम अधिकारी।
0: सन्त्रोबज स्कूल दार्जीलिङका भूतपूर्व शिक्षक अनि नेपाली संगीतका अभूतपूर्व संयोजक संगीतकार दीप वाइवाको आज निधन भयो। दीप वाइवाले आफ्नो जीवनको ठूलो अंश शिक्षा र नेपाली संगीतलाई समर्पण गर्नुभएको छ। उहाँ सहकर्मी अनि विद्यार्थीहरू बीच अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो। उहाँले वर्ष 2017 शिक्षाको पेसाबाट अवकाश ग्रहण गर्नुभएको थियो। नेपाली संगीत क्षेत्रमा उहाँको आजीवन योगदानको सम्मान स्वरूप उहाँलाई वर्ष 2024 अरुणा लामा स्मृति पुरस्कार प्रदान गरिएको थियो। उहाँको निधनले दार्जीलिङ अनि सम्पूर्ण पहाडमा शोकको लहर छाएको छ। पश्चिम बंगाल सरकारले उत्तर बंगालको राष्ट्रिय राजमार्ग 12 सञ्चालित अवैध

0: of the Asuli racket Viruddha Karabahi Suru Gareko Cha Mukhyamantri Subhendu Adhikarile Yas Mamilama 5 Janalai Pakrau Gareko Tatha 3 Police Karmilai Nilamban Gareko Jankari Dinu Bhayeko Cha Yo Samachar YouTube Ma at AIR Karsyang Marfat Pani Sunna Saknu Hunecha Aba Antama Yas Bulletin Ka Pramukh Samachar Pradhanmantri Narendra Modi Le Aaja Kargil Vijay Divas Ma Desh Ka Veer Sapoot Harulai Smaran Gardai Bhannu Bhayo Desh Ka Lagi Uniharuko Balidan Ma सबैलाई गर्व छ आकाशवाणीबाट मन की बात कार्यक्रममा श्री मोदीले रक्षा उत्पादन र अन्तरिक्ष क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन भारतीय वैज्ञानिक र अभियन्ताहरूको सामूहिक प्रयासको प्रशंसा गर्नुभएको छ दार्जिलिङको बतासे स्थित ऐतिहासिक वार मेमोरियलमा 27औं कारगिल विजय दिवस पालन गरिएको छ साहित्यकार डाक्टर जस योञ्जन प्यासीको साहित्यिक कर्ममा आधारित मूल्यांकन कृति एउटा खुल्ला किताब कृति कृतिवृत्तमा जस योञ्जन प्यासी पुस्तकको लोकार्पण गरिएको छ र सन्त रोबर्ट्स स्कूल दार्जिलिङका भूतपूर्व शिक्षक अनि नेपाली संगीतका अभूतपूर्व संगीतकार दीप वाइबाको आज निधन भयो यसका साथै प्रादेशिक समाचार पूरा भयो
1: आकाशवाणी सिलीगुडी अनुष्ठान सुन्छन् मिडियम वेभ 711 किलोहर्ट्ज एवं न्यूज अन AIR অ্যাপের মাধ্যমে এখন শুনবেন ডুয়ার্স দর্পণ

0: सुरु गरौं आजका मुख्य समाचारहरूबाट। कारगिल विजय दिवसमा भारतवर्षद्वारा वीर सैनिकप्रति श्रद्धाञ्जली अर्पण। विकसित भाइब्रेन्ट भिलेज कार्यक्रमले राष्ट्रिय एकता सुदृढ बनाएको प्रधानमन्त्री मोदीको भनाई। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा प्रधानमन्त्री नरेन्द्र क्रममा प्रधानमन्त्री मोदीले आत्मनिर्भर भारत, जल संरक्षण र युवाको उपलब्धिमा दिए जोड। अब समाचार विस्तारमा। कारगिल विजय दिवसका अवसरमा राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा प्रधानमन्त्री नरेन्द्र मोदीले मातृभूमिको रक्षाका लागि सर्वोच्च बलिदान दिने वीर सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सामाजिक सञ्जाल मार्फत राष्ट्रपति मुर्मुले सैनिकहरूको अद्वितीय शौर्य, अटल संकल्प र देशभक्ति भारतीय सशस्त्र बलको उत्कृष्ट परम्पराको प्रतीक भएको उल्लेख गर्दै उनीहरूको वीरताले राष्ट्र सेवा र कर्तव्य निष्ठाका लागि धेरै प्रेरणा दिइरहने बताएका छन्। उपराष्ट्रपति राधाकृष्णनले कारगिल युद्धमा ऐतिहासिक विजय दिलाउने वीर सैनिकहरूको असाधारण साहस, अटल संकल्प र सर्वोच्च बलिदानप्रति राष्ट्रले सम्मान व्यक्त गरेको बताएका छन्। उनले यो विजय भारतको सैन्य शक्ति, राष्ट्रिय एकता र मातृभूमि रक्षाको दृढ प्रतिबद्धताको प्रमाण भएको उल्लेख गरेका छन्। प्रधानमन्त्री मोदीले कठिनतम परिस्थितिमा पनि भारतीय सैनिकहरूले प्रदर्शन गरेको शौर्य सधैँ राष्ट्रिय गौरवको स्रोत रहने बताउँदै उनीहरूको देशभक्ति र कर्तव्य निष्ठाले भावी पुस्तालाई निरन्तर प्रेरित गरिरहने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले सामूहिक सहभागिता भारतको सांस्कृतिक परम्पराको प्रमुख शक्ति रहेको बताएका छन्। आज भिडियो कन्फरेन्स मार्फत विकसित भाइब्रेन्ट भिलेज कार्यक्रम 2026 सहभागीहरूसँग संवाद गर्दै उनले यस्तो धारणा व्यक्त गरेका छन्। कार्यक्रममा विभिन्न राज्य तथा केन्द्र शासित प्रदेशका 400 भन्दा बढी युवाले आफ्नो अनुभव साझा गरेका थिए। श्री मोदीले धेरै युवा एक्लै यात्रामा सहभागी भए पनि माई भारत पहल मार्फत उनीहरू एउटै परिवारका सदस्य झैं भएर फर्किएको बताउँदै यस्तै कार्यक्रमको महत्वपूर्ण उपलब्धि भएको बताए। प्रधानमन्त्रीले स्वतन्त्र रूपमा कार्यक्रममा सहभागी भएका युवतीहरूको प्रशंसा गर्दै उनीहरूको सहभागिता भारतका स्त्रीहरूको आत्मविश्वास र साहसको प्रतीक भएको बताए। सरकारले विशेष गरी स्त्रीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रोत्साहन गरिरहेको उनले स्पष्ट पारे। विकसित भाइब्रेन्ट भिलेज कार्यक्रम मार्फत सहभागीहरूले सीमावर्ती गाउँहरूको सामाजिक आर्थिक अवस्था, सांस्कृतिक सम्पदा र विकासका सम्भावनाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर पाउने व्यवस्था गरिएको छ। कार्यक्रमले राष्ट्रिय एकता सुदृढ गर्नुका साथै सीमावर्ती गाउँहरूको रणनीतिक महत्वबारे जनचेतना बढाउने उद्देश्य गरिएको छ। श्री मोदीले कन्फरेन्समा थप बोल्दै भन्नुभएको छ,
1: हमारे सीमावर्ती गांवों में विकास की आकांक्षा और देशभक्ति की भावना, ये हम बराबर बराबर और कभी तो लगता है कि उनके लिए खुद से ज्यादा देश होता है। देश पहले, बाकी सारी सुविधाएं बाद में, ये हमको सीमावर्ती गांवों में खास अनुभव आती है। और इसलिए उद्देश्य ये था कि देश के अलग अलग जिलों के युवा हिमाचल, उत्तराखंड और लद्दाख के गांवों की यात्रा करें।
0: केन्द्रीय मन्त्री प्रह्लाद जोशीले आज सरकारका शिक्षा मन्त्रीको रूपमा पदभार ग्रहण गरेका छन्। धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि हिजो मात्रै श्री जोशीलाई शिक्षा मन्त्रीमा नियुक्त गरिएको हो। उनले उपभोक्ता मामिला

0: खाद्य तथा सार्वजनिक वितरण र नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि यथावत सम्हाल्ने छन्। पदभार ग्रहण गरे लगत्तै मन्त्री जोशीले शिक्षा मन्त्रालयको समीक्षा बैठकको अध्यक्षता गर्दै विभिन्न योजना तथा प्रमुख कार्यक्रमहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरेका छन्। बैठकमा शिक्षा राज्य मन्त्री जयन्त चौधरी तथा मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। पछि संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री जोशीले आफूलाई यो महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरे। उनले मन्त्रालयको कार्यप्रणाली नीति तथा सञ्चालनमा रहेका कार्यक्रमबारे विस्तृत जानकारी लिन समीक्षा बैठकहरू भइरहेको बताएका छन्।
1: आज सुबह 4 बजे हूँ, पूरा डिटेल्स हमको देखना है, निर्णय लेना है, इस सब के बारे में इंफॉर्मेशन देने का और पूरा मिनिस्ट्री समझने का कोशिश मैंने किया हूँ। मुझे विषय नया है और सीनियर ऑफिसर्स पे मैंने डिटेल में बातचीत करने का कोशिश किया हूँ। एक बहुत बड़ी डिपार्टमेंट है, इसलिए पूरा समझ के मैं आपके साथ बात करूँगा।
0: शिक्षा मन्त्रालय ठूलो र महत्वपूर्ण मन्त्रालय भएकाले यसको सम्पूर्ण कार्यलाई गहिरो रूपमा बुझ्दै कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने तथा आवश्यक नयाँ पहलहरू कार्यान्वयन गर्ने आफ्नो प्राथमिकता रहने स्पष्ट पारेका छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत रक्षा उत्पादन, प्रविधि, अन्तरिक्ष, खेलकुद र नवप्रबन्धनका क्षेत्रमा निरन्तर नयाँ उचाइ हासिल गरिरहेको बताएका छन्। आज आकाशवाणीबाट प्रसारित मन की बात कार्यक्रममा कारगिल विजय दिवसका वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै उनले सुरक्षित, सक्षम र आत्मनिर्भर भारत निर्माणका लागि सबै नागरिकलाई योगदान गर्न आह्वान गरेका छन्। प्रधानमन्त्रीले स्वदेशमा निर्मित युद्धपोत महेन्द्रगिरी पिनाका रकेटको सफल परीक्षणलाई आत्मनिर्भर भारतको उपलब्धि बताए। निजी क्षेत्रद्वारा विकसित विक्रम एक रकेटको सफल प्रशिक्षणले भारतीय अन्तरिक्ष क्षेत्रको नयाँ सम्भावना उजागर गरेको उनको भनाइ थियो। श्री मोदीले क्याच द रेन अभियान मार्फत वर्षा जल संकलन, भू जल पुनर्भरण तथा पुराना पोखरी र कुवाको पुनर्जीवनमा देशव्यापी सहभागिता बढेको उल्लेख गरे। उनले प्रत्येक नागरिकलाई जल स्रोत संरक्षणमा सक्रिय हुन आग्रह गरेका छन्। खेलकुदतर्फ राष्ट्रमण्डल खेलका सहभागी खेलाडीहरूलाई शुभकामना दिँदै प्रधानमन्त्रीले पीभी सिन्धुको जापान ओपन उपाधि, भारतीय महिला क्रिकेट टोलीको ऐतिहासिक टेस्ट जित तथा अन्तर्राष्ट्रिय ओलम्पियडमा भारतीय विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरे। कार्यक्रममा कश्मीरको वगुचटाई, बिजनेरको स्वयं सहायता समूहद्वारा उत्पादित हर्बल चिया, एक पेड़ माके नाम अभियान, प्लास्टिक प्रदूषण नियन्त्रण, गणेश उत्सवमा माटोको मूर्ति प्रयोग, हतकर्घा उद्योगको प्रवर्धन तथा त्रिपुराको परम्परागत चेङप्रुङ वाद्ययन्त्र संरक्षण जस्ता विषय पनि समेटिएका थिए। प्रधानमन्त्रीले आगामी 7 अगस्तको राष्ट्रिय हतकर्घा दिवसमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न, 27 जुलाईमा डाक्टर एपीजे अब्दुल कलामलाई स्मरण गर्न तथा स्वतन्त्रता दिवस अघि हर घर तिरङ्गा अभियानमा उत्साहपूर्वक सहभागी हुन देशवासीलाई आग्रह गरेका छन्। प्रधानमन्त्री संग्रहालयमा आज पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको आर्टिफिसियल इन्टेलिजेन्स होलोबक्सको उद्घाटन गरिएको छ। यसले संग्रहालयमा आउने आगन्तुकलाई वाजपेयीको जीवन, नेतृत्व तथा योगदानलाई जीवन्त रूपमा अनुभूति गर्ने अवसर प्रदान गर्नेछ। उद्घाटन कार्यक्रम बिहारी वाजपेयीको कार्यकालमा भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जुनियर स्क्वास च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी अनाहत सिंहलाई बधाई दिएका छन्। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। कारगिल विजय दिवसमा भारतवर्षद्वारा वीर सैनिकप्रति श्रद्धाञ्जली अर्पण, विकसित भाइब्रेन्ट भिलेज कार्यक्रमले राष्ट्रिय एकता सुदृढ बनाएको प्रधानमन्त्री मोदीको भनाई। केन्द्रीय शिक्षा मन्त्रीको रूपमा प्रह्लाद जोशीले गरे पदभार ग्रहण। मन की बातमा प्रधानमन्त्री मोदीले आत्मनिर्भर भारत, जल संरक्षण र युवाको उपलब्धिमाथि दिएका थिए जोड़।